مسلمان کے اندر سوپڑ کس طرح ہے؟ تو ادھر ادھر کرے دیا جی اس کو تمام دیا سب کوئی اسی ادھر کی ہے اپنی طرح نے سکھ سان چڑے دور میری چل کے گرو کی اصل کر سربت مائی پائی ہاں گرو کی گوس میں یہ تو ادم کئی کہہ رہے ہیں یہ کوئی ساڈے وقت ہو رہا جی گرو پرے گا گرو کہے گا گرودوارے جاؤ گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہ بھی تو سر گرو کدے بھی کہنا بانی نہ گرو نہیں کہہ رہا کہ ستسنگ میں نہ پھر یہ حجت ہے یہ من مت نہیں گرو تو پرہیز ہے جائے بجے ستسنگ کی جتنے ہر سال ہر نام بل یہ نہ کرنے بہان کہ میرے کی مت آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا وہ واسطے سارا پرانا کر سب بھی کر دیں ساری سمگری بھی کر لیا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے اردو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اس کما دیا سکھ پنچ پیار دیا تو سب مل نان پتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویلے چھاڑ دی رہی کلو کہہ دن دور ہو گیا کلی کا پتا جی نے تو سکھ نو مہان ادم میری ساس نے تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا ہے سارے دیش نو ان ملتا ہے اتنی مرضی ٹیکنیکل ویو دے نال گر نے تھوڑے سے بڑی بکی دنیا نے یہ سدھ کر دیتا ہے سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان واقع جہے کام ہات پاندے چڑھتی ہے گرو نے نانک نام چڑھتی کلا کیونکہ نانک کے نام نال بابا جی بابا نم سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی کلا جن کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ بھی سدا چڑھتی کر یا نانک نام چڑھتی کلا جن کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروس کا کرنی ہے سمرن دھرم کی کرت یہ بھی بندگی ہے بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی بانی لکھا ہے کار کھائے کے سستو دے نانک رہا سچا نام چنیاں سکیاں جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب
योगी भी चुनी कह रही है जति सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की तिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीते संत माया दान मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कईया माया का ही मनता माया का ही मन पर नहीं यह तो वाहगुरु की बख्श यह तो वाहगुरु की दात ये वाहगुरु भी अर्पण करते हैं पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना है सिमरन सत्संग साथिल है यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चन कर रहे ये कोई बीबी कारण माड़ा फेर रही रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आया भगवान प्रशादा तैयार होया क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पति ने क्योंकि कम कर दिया या उन्हें कम किया तो उसने भोजन त्याग करना यह भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो तो समय योगी ने जाके गुरसिख ने जाकर हम पिछल राती जागर जाके की करना नाम दान इशनान करना इशनान करना ते बह के जपना सपना नाम पुन भी नाम दान इशनान लगाए फिर मिठा बोलन नि विचरन नाम जप के बाणी पढ़ के नहीं कि लोगों ने झगड़े करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन ये अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्जल निम्रता कर गुरु के सिख का मन नीवा तो मत पर अजकल उल्ट चल गया तो मन उच्चा हो गया तो मत नीवी तो ताइयों सिखी भी जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चरन हथों दे के भला मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा पैसा भी नहीं दिखा सिखता है कर थोड़ा सोना तो थोड़ा पर मिकदार भी नहीं कितना थोड़ा समीए तो कितना थोड़ा खाइए जी अगे अठ रोटियां खाने तो सत खा ली जे जे बारह घंटे सौने तो दस घंटे सौनी कोई मिकदार नहीं कोई समीए ने बाबा जी की भी बेनती की बाबा नंद सिंह जी महाराज बेनती की महाराज आपके पत्र बाबा जी कह लगे इतना थोड़ा खाओ जिने नाल सारा दिन शरीर पीड़े ही ना खते डिखा ही ना वो भी कोई खाने बाबे ने कहा है सबरत मिठे बनीए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नजर करे बाबा होर खाना सुखी खुआर जिन खाते तन पीड़िए मन में चले निकल वो खाना की खाते जेदे मन विकारी बनिया है हर वेले पीने
مسلمان روزے رکھتے ہیں، سکھ روز روزہ رکھتے ہیں، روزے کا مقصد یہ نہیں بھی خدا رب کوئی ہو جائے، روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہو گئے؟ کھٹے نکال آؤ پر ایک دن فاقا کر دے، دوائی مل گئی، اپنے آپ کے اندر ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا بند رکھنا یہ نہیں بھی کوئی ایک کرم ہے، نہیں، صرف شریر کی شدھی ہوا ہے، شریر ٹھیک ہو جاتا ہے، پر گرو کا سکھ تو روز روزہ ہے، روز ورت رکھتے تو کہڑا تھوڑا کھڑا شریر ٹھیک رہی، ڈاکٹر کو جانے نہیں پہلے، بابا جی نے قتل کیتا، اتنا تھوڑا کھاؤ جہد شریر بوجھ نہ ہو، اتنا تھوڑا سو جہد ساڈا امرت راستوں کی نہ، اتنا الم آہار الم سی، تھوڑا سونا کھاونا، تھوڑا بولن گرو پائے، ایک بہتا نہیں بول سارا دن گپا ہی نہیں پائے، تھوڑا یہ بھی گرمت ہے، پھر کھال کھائے سکرت کرے، کالا کھال کے سکرت کرے، وڈا ہوئے نہ آپ کرائے گی، گرو نے وڈیائی کرتی ہے تو جناؤ کا نہیں، وڈیائیاں گرو والوں آؤں گی، پھر ہمیں اچھ نہیں آزاد کرتا ہے تو آگے آزاد تمہاری جیو پھر سب تیرا کو نانک سب تیری وڈی آئی کوئی نہیں، یہ گرو بخش تو گرو دی وڈا ہوئے نہ آپ بنائے، پھر پیسہ نکل سات سنگت مل گام دے رات دے نکل کر، یہ دو ٹائم دے میرے کرت بھی کرنی، کم کار بھی کرنا، امرت ویلے شام ساتھ گرو نال جڑنا ہے، جس طرح تھی جڑ کے کرنا کی ہے، شبد ترت پر جا کرے گرو نے شبد کی وچار سننی تو کرنی، سدگر پرچے من پر چائے، صرف آئی صاحب جی کہ سکھ کا جیون آسا نراش آسا رہتا ہوا نہیں، کیونکہ جی آسا رکھیے تو جی نہ پوری ہوئے تو من بڑی چاہیے کر چلا آسان چ نہیں رہا، سکھ ہے ادم کرے گی جس طرح تھی ادم کی زندگی کا سروپ کی ہے، بابا جی بدل کرتے سن کر بندے تو بندگی جتنے کٹ میں سا ہو، بندگی کا سروپ حکم ہے آخو، کیونکہ سروپ جتنے تک سروپ لکڑنا نہ بڑے اتنے تک من جڑتا ہے، تو نشانہ کوئی نہیں ہے نا سن، تو بدلی کا سروپ جڑا ہے وہ ہے حکم بھی سکھ جا رہا ہے، کرت بھی کرتا ہے، نام بھی جپتا ہے، بچیا نام بھی پیار کرتا ہے، سیر بھی کرتا ہے، ہستا بھی ہے، تنگے کپڑے بھی پاندا ہے، گرو نام بھی جڑتا ہے، یہ سب گرو کا روپ ہے، حکم منیے ہوئے پروان تا ختمے کا ہے، بس پائی پائی سمجھا صاحبان نے تین دن واسطے کیا نہیں لیا، سید بدھو شاہ کو آ گیا چٹھی لے کے پیا کہتا ہے بدھو شاہ چھتی چٹھی پڑھ کے سنا کیونکہ میں گھر پہنچا، سید بدھو شاہ نے گرو کا حکم نامہ پڑھ کے سنایا، وہ لکھا ہوا کہ

मछली कैसी है, जय जय देखा तय तय लिखती मच्छी पानी को बिछड़ी नहीं तो जीवन हो गया। गुरु का सिख जिस वेले गुरु ने हुक्म च रहा है तो बख्शिश ही करते हैं, जिस वेले मनमत लिखा जाता है तेरे लगी आन आता है अपने पाने जो चले पाई सो बिछड़े जो मच्छी की जाने सागर के दम पंछी की जाने आकाश के दा वड्डा पाई सज्जास की जाने गुरु के दा वड्डा है मेहमान न जाने दे ब्रह्मा न जाने वड्डे ओ वड्डा पाक तेरा भाई सज्जा चला जा गुरु कौन ये विचार बनाया है तो एक चिट्ठी भी मेरी ले जाए जाके गुरु नु देके अरदास करी कदे मैं पापी से ही बख्शिश करे गुरु मैनू भी दर्शना दिता भाई सज्जे ने किया ठीक है गुरु साहब अगे गुरु की चिट्ठी तेरे को ले आया हां ते तो 9 महीने ढक दिता है जे तेरी पत्रकार लेके गुरु को चला गया गुरु 18 महीने ढक देगा उन्होंने की कर मैं नहीं जा चंगा भी तेरी मैं ख्याल है चलो मना अपने पिंड चलते शहर कोई बच ही गया हो तो भाई सज्जा अपने पिंड पड़ते आया कि वेखिया जिथे कखा की चुली सी उथे आलीशान मकान बनया बिर पिया तक जिन्हें सुदामे ने तकिया सुदामे उत्ते भी यह समाया भगवान कृष्ण से सुदाम दोवे सुदीपर सुदीपर पढ़ते विद्या पढ़ एक दिन समीपर जी की घरवाली ने किया बचे हो जी मां जी घर भी लकड़ा कोई नहीं लकड़ा लिया जंगल दोवे सुरत है समीपर जी की घरवाली ने सोचिया बच्चे हम जल्दी भी जा रहे हैं तो लगेगी सुदामे गल सुन कौन लै थोड़े जे छोले हैं चने हैं होटली बंद दिते जिसने डांडी भुख लगे ये खा के ते पानी का घुट पी लिया चले गए लकड़ा कटिया पंडा बनिया सिर के चुकन लगे गरमकार की रेत मारी डांडी मारी रात पे भगवान कृष्ण ने क्या सुनाने हूं किदा करिए घर पहुंच नहीं सकते जंगल का मौका है सुदामे ने क्या महाराज कोई आ दरख्त है बड़ा वड्डा इन उत्ते चल चलते हैं रात इसलिए बिताने दिन होगा फिर एक डाण के उत्ते भगवान कृष्ण जी बह गए दूजे उत्ते सुदाम भुख लगी सुदामे ने वो छोले वाली पोटली कटी सुदामा सोचन लगा मैंने जिस तरह मैनू भुख लगी है कृष्ण नू भी लगी होनी ते छोले छोड़े कृष्ण नू तो पता नहीं तो क्यों ना आप ही छक लेंगे भुख बड़ी जालू थी तो सुदामे ने की किया छोलिया वाली पोटली खोली ते एक फटका मारे यारी सांस कर जिस वेले छोले दंदा थले आए तो सुदामे ने जिथे आवाज आई रात का समा जंगल का मौका टिकवी रात तो दूजे दान उत्ते बैठे भगवान कृष्ण ने किया सुदामे कुछ खाना पे सुदामे ने छेती छेती मारा इतने पता की खाने मैं तो बुरी व्यक्त भगवान भी चुप कर थोड़े समय के बाद सुदामे जिस वे दूसरा बका मारे रवादाई भगवान
بھی کہنے لگے بھی سلامیاں بھی کھا رہے ہیں. مہاراج تو مجھے پتا ہے اسے پتا تو میری ماں بیٹھی ہے میں نے کچھ دن واسطے ایسے گریباں براس نہ کرے کر بھگوان جی بھیجو کر کوئی سمجھ میں بات پیاری سال سنگت سے سنے سنانے میں تیجا بکا مارے پھر آواز آئی بھگوان جی کہنے لگے سلامی پاوے من سے چاہے نہ من پر کچھ کھا ضرور ہے مارے تو روکی نہ پتا ہے بھگوان جی کہنے لگے سانو آواز پہ آئی ہے دندا کی تو سلامی نے کہ ہمارا کسی بڑے پور تمہیں پتا نہیں میرا شریر ذرا دبلا ہے تے بارش ہوئی ہے تے شریر کو ٹھنڈ لگ گئی ہے تے میرا تو دم سے دم پہ بجتا ہے تے تھی کہ بجتا ہے کمرے ہیں تو اس ویلے بھگوان کشن نے بچن کر دیا جاؤ دلندریہ دلندر کہتے ہیں کنگلے نیوی زمین جاؤ دلندری تو پتر پرو کیتا ہے کیونکہ ون کے کھانا بندگی دکھا کے کھانا شرمندگی تے کھو کے کھانا گندگی جہاں کھو کے پیا کھانا ہے وہ گندگی کھا بھگوان نے وہ بچن کیتا پورا ہوا سندیپ نکی کو پڑھ کے ودیا بھگوان کرشن جی تو دوارکا نگری میں مارگ جا بنے تو سدامے نے کر ساری دنیا کا دلندر کرواری سشیلا نکے نکے بچے کھان کو کچھ نہیں دلتا ایک دن سشیلا نے کی افسانی میں سنیا ہے کہ بھگوان کرشن تھوڑے متر سلامے نے کیا تھا پڑھنا بھگوان کو کیوں نہیں جانتے آپ بھوکے پہ مرتے جی بھگوان کرشن ورگا تھوڑا متر ہے نالے وہ اوتار بھی ہے نالے راجا مہاراجا بھی ہے وہ کو کیوں نہیں جانتے کچھ مل جائے گا ایک دن چنگے متیت ہو جائے سوامی نے کہ آپ راجا والی گھر تک تیری کھیت ہے پر متر کو بدلے شرم اور ریاست بھی شرم کا بھی وہ اوتار بھی ضرور جب تو بھائی صاحب بھائی گردار جی نکلے پتر سدام دال بھی پتر کہ پنڈت سدام براہمن دال بھی بال سکھائی متر سدائے لاگو ہوئی باوڑی گھر والی سشیلا جڑی تھی انہیں مجبور کر دیا استری کا ہٹ بھی بڑا زبردست ہو استری اٹھے رہے وہ بھی بڑا پرو لاگو ہوئے باوڑی مر جگدیش دلندر گوائے چلتا گرتا گٹیاں کیکڑ جائیے کون پہنائے یہ ٹھیک ہے بچپن کٹھے کھیلتے رہے ہیں کھانے پیتے رہے ہیں پر وہ راجا بن گیا میرے تو غریب آدمی کس طرح وہ کوٹ ملاقات ہوئے گی کس طرح وہ کوٹ پہنچے پائتا جی لکھتے چلتا گرتا گٹیاں کیکڑ جائیے کون پہنائے ان کا نگر دوار کا تے سکھ دوار کھلتا ہے کئی دن بعد سنگھ دھرماند بھی کہ جس نے دوارکا پہنچے بھگوان کرشن کے محل کو اندر جان لگا دربار میں رو کیا وہ کدھر جانا ہے جی میں بھگوان کو مل کر پیچھے ہٹ بچارا سنا میں ڈرتا ہے پیچھے ہٹ کوئی گل نہیں میرے اگے ہی پتا سی گریباں تو ہاں ہوں گے سر ایویں گھر والی نے ضد کی تھی آنا ہی نہیں پر سدا مارو منا اتنی دوروں آئے نراش ہی چلے جائیے بھگوان نے تکیا روڈا کیوں ہے سدامے نے کیا بڑی دوروں آیا آس تار کے متر ملوا کہڑا متر بھگوان کرشن میرا متر راہو بھگوان کرشن کے متر اپنی شکل وقت رہے اتنے راجے مہاراجے آ کے کھلوتے کوئی پوچھتا نہیں تو کدھروں کا متر رو کے کہنے لگا ہے درمان میں سچ کی درمان کے بیج لا کے چکے متے سے تلک لگا ہوا برہمن جا اتھی خیر پہلا میں جا کے بےنتی کر رہا سلامہ باہر ہی کرو گے
ਤੇ ਦਰਬਾਰ ਅੰਦਰ ਪਹੁੰਚੇ ਆ। ਅੱਗੇ ਭਗਵਾਨ ਕ੍ਰਿਸ਼ਨ ਜੀ ਬੜੇ ਸੁੰਦਰ ਸਿੰਘਾਸਨ ਤੇ ਬੈਠੇ, ਰੁਕਮਣੀ ਤੇ ਰਾਧਿਕਾ ਜੀ ਚਰਨ ਚੱਲ ਪਈਆਂ। ਦਰਬਾਰ ਨੇ ਜਾ ਕੇ ਨਮਸਕਾਰ ਕੀਤੀ ਤੇ ਮੱਥਾ ਟੇਕ ਕੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਇੱਕ ਨਵਾਂ ਤਮਾਸ਼ਾ ਵੇਖਿਆ। ਭਗਵਾਨ ਜੀ ਨੇ ਕਿਹਾ, ਹੈ ਦਰਬਾਰ ਉਹ ਕਿਹੜਾ ਤਮਾਸ਼ਾ? ਦਰਬਾਰ ਨੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਅੱਜ ਇੱਕ ਨਵੇਂ ਨਮੂਨੇ ਦਾ ਆਦਮੀ ਤੁਹਾਡੇ ਦਰਬਾਰ ਚ ਆਇਆ, ਤੁਹਾਡੇ ਦਰ ਤੇ ਆ, ਤੁਹਾਡੇ ਮਹਿਲਾਂ ਦੇ ਮੂਹਰੇ ਅੱਗੇ ਖੜੋਤ ਹੈ ਨਵੇਂ ਨਮੂਨੇ ਦੇ। ਇਹੋ ਜਿਹੇ ਆਦਮੀ ਇੱਥੇ ਵੇਖੇ, ਪਰ ਹੈਰਾਨੀ ਇਹ ਹੈ ਕਿ ਉਹ ਕਹਿੰਦਾ ਮੈਂ ਭਗਵਾਨ ਕ੍ਰਿਸ਼ਨ ਦਾ ਮਿੱਤਰ। ਭਗਵਾਨ ਸਾਡਾ ਮਹਾਰਾਜ ਸਾਡਾ ਉਹ ਕਿਉਂ ਕੀ ਹੈ, ਉਹਦਾ ਨਾਮ ਕੀ ਹੈ? ਉਹ ਦਰਬਾਰ ਨੇ ਕਿਹਾ, ਮਹਾਰਾਜ ਸੁਣ, ਉਹੀ ਉਜਿਆ ਇਨਸਾਨ ਸੀ ਸਭ ਪਤਾ